खानी ठटक्रा ठुटुक नटक्रा मुटु खोरिया खानी कोदै पोसेको रानी सरीका बरना जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसी मुरली सरी पाकी पो गएछ नखाई छोड्दिन नगरी छोड्दिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्ल

तिखतारी कलमलाई धान बकुरो कोदै बकुर तिखतारी कलमलाई यो धनरे पुरो टपक्कै मोरला तलेरी।